जीव तो एकायुको हो तो अरोको हो तो एकायुको हो तो अरोको हो तो दुखितो हो तो परमेन्द्र महाराज स परम राजिनी तिथि किचं तिथि कमं तिथि लाभोचयो निचं परमेन्द्र महाराज वरस परम राजिनी याचः अवतु सप्तम को